काठमाडौँ नगरपालिकालाई तपाईँले एप्रोच गर्ने काठमाडौँ ल्हासा सिसिसिटी छ यो प्रपोजल राख्ने अनि उता छोडेर हामीलाई हामी क्लियर गरौँ भन्नु पाइन्छ।